यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। उपरी असमको कतिपय जिल्लामा पुनः उलाउले शंका देखेको छ। नागाल्यान्डमा भएको प्रबल वर्षाले गर्दा भोग्दै खोलाको जलस्तर पुनः वृद्धि भएको छ। हिजो बेलुकी भोग्दै खोलाको जलपृष्ठ 89.14 सेन्टिमिटर भएको छ। जलसम्पद विभागका तथ्यअनुसारी भोग्दै दलङको छेउमा खोलाको जलपृष्ठ विपत्सीमादेखि 14 सेन्टिमिटर माथि बगिरहेको छ, जसको निम्ति पुनः जोरहाटका खोला छेउछाउका मानिसहरू चिन्तित भएका छन्। आज बिहानै राज्यको विभिन्न प्रान्तमा मुसलधारे वर्षाले गर्दा विभिन्न क्षेत्रमा उलाउ परिस्थिति सृष्टि हुने सम्भावना देखिएको छ। हाल उलाउ विध्वस्त चराइदेऊ, शिवसागर र जोरहाट जिल्लामा जिल्ला प्रशासनले पुनः हाई एलर्ट जारी गरेको छ। नागाल्यान्डको दुर्योग व्यवस्थापन प्राधिकारीले प्रकाश गरेको विवृत्तिमाथि आधार मानि 2 सितम्बरसम्म सबैलाई सतर्क रहन आह्वान गरिएको छ। यता

जिल्लाको गहपुर छत्रङ ब्रह्मजान र सोलेङी खोला आदि पहाडी छेउका खोलाहरूले गहपुरमा भयावह उलाउको सृष्टि गरेको छ। छत्रङ खोलाको गहपुरको 7 नम्बर वार्डको गार्ड वाल र गोपाल बस्तीमा मथौरी भत्काएको छ। नबिल क्षेत्रमा बाटादेखि माथि पानी बगेको हुनाले सर्वसाधारणलाई यातायातको निम्ति जथेष्ट असुविधा भएको छ। त्यसरी नै गहपुर कनकलता असामरिक चिकित्सालय प्राङ्गणमा पनि पानी पसेकाले गर्दा रोगीहरूलाई आउजाउ गर्नको निम्ति असुविधा भएको छ। गहपुरको 15 नम्बर राष्ट्रिय राजमार्गमाथि पानी बग्दा यातायात असुविधा सृष्टि भएको छ। सुलेङ्गी खोलाको पानी वृद्धिले गर्दा राष्ट्रिय राजमार्गमा पनि हिजो साँझदेखि पानी बगिरहेको छ। उपरी असमको उलाउ क्षतिग्रस्त 3 वटा जिल्ला क्रमशः शिवसागर चराइदेव र जोरहाट जिल्लाको बाण क्षतिग्रस्त परिवार वर्गलाई 15,000 रुपियाँ आज प्रदान गरिनेछ। पूर्व बाँकी रहेका 16,746 जना परिवारलाई यस पर्यन्त समेटिएको छ। आज दिउँसो 11 बजे दिसपुर लोकसेवा भवनको संवाद सम्मेलन कक्षमा यस उद्देश्य आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। कार्यक्रममा दक्षता नियोग र उद्यमिता मन्त्री विश्वजित दैमारी, वित्त मन्त्री जयन्त मल्ल बरुवा र राजस्व तथा दुर्योग व्यवस्थापन मन्त्री केशव महन्त पनि उपस्थित रहनुहुनेछ। राज्य सरकारले उपरी असमको 3 वटा उलाउ विदस्त जिल्लाको आत्मसहायक गुटका महिलाहरूलाई पुनः 10,000 रुपियाँ प्रदान गर्नेछ। जिल्लाहरूका क्षतिग्रस्त मानिसहरूलाई अरुणोदय योजना अन्तर्गत गर्नको निम्ति पनि सरकारले प्रयास गरेको छ। शिवसागरका विधायक तथा राइजर दलका सभापति अखिल गगोईलाई मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले यो आश्वासन प्रदान गर्नुभएको हो। हिजो साँझ जनता भवनमा शिवसागरका विधायकलाई मुख्यमन्त्री डाक्टर शर्मालाई साक्षात गरेको समयमा यो आश्वास दिनुभएको हो। त्यसरी नै जिल्ला 3 वटाका क्षतिग्रस्त प्रत्येक परिवारलाई आजभित्र 15,000 रुपियाँ सहयोग प्रदान गर्ने कुरालाई मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ। साक्षात्कारको अन्तमा साङ्बादिकहरूसँग भएको कुराकानीमा शिवसागरका विधायकले भन्नुभएको छ कि मङ्गलबारभित्र वञ्चित सबै 16,000 उलाउ क्षतिग्रस्त परिवारले 15,000 रुपियाँ गरेर सहाय प्राप्त गर्ने मुख्यमन्त्रीले निश्चित दिएको छन् भनेर उल्लेख गर्नुभएको छ। राज्य सरकारले राज्यका 312 वटा प्रहरी थाना सीमा नयाँ गरेर निर्धारण गरिएको छ। राज्यका गृह विभागले हिजोदेखि तात्कालिक रूपमा कार्यकारी हुने गरी यस सन्दर्भमा अधिसूचना जारी गरेको छ। किङखाङ समजिल्ला प्रशासनको उद्योगमा र राजगढको डाक्टर भूपेन हाजिरका समय क्षेत्रको सहयोगमा आउँदो 7 सितम्बरमा 2 दिने कार्यक्रमले सुधाकण्ठको जन्मशतवार्षिकी समापन अनुष्ठान आयोजन गरेको छ। मध्य माजुलीको शिल्पी समाजको उद्योगमा आयोजित असम शिशु भावना समारोह 2027 परिप्रेक्ष्यमा हिजो भावना टोली र उद्यापन समिति बीच एक चुक्ति साक्षर भएको छ। भोगपुर 17 अतिथिशालामा यो उपलक्ष्य आयोजित कार्यक्रममा उद्यापन समिति र मध्य माजुली शिल्पी समाजको विषयहरू उपस्थित रहेका थिए। दुबईमा गत रात्रि अनुष्ठित T20 एसिया कप महिला क्रिकेटमा भारतले थाइल्यान्डलाई 94 रनले परास्त गरेको छ। भारतले पहिलो ब्याट धरी आमन्त्रण गरेको थियो। 20 ओभरमै 9 विकेटको विनिमयमा 159 रन सङ्ग्रह गरेका थिए। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महोबा शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडम एपको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ।

0: समय अहिले अपराह्नको 3:21 र 15 सेकेन्ड भएको छ। यसका साथैमा भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा सुन्नुहोस् वार्ता शब्द प्रदूषण र यसको प्रभाव शीर्षकमा, सुन्नुहोस् भवानी प्रसाद शर्माबाट।
1: मानिस, जीवजन्तु तथा रुखपात आदिको क्षति गर्न सक्ने परिवेशको अवाञ्छनीय परिवर्तनलाई नै साधारणत प्रदूषण भनिन्छ। वायुमण्डल, पानी र माटोमा हुनुपर्ने उपादानहरूको परिमाण धेरथोर भएमा अथवा नचाहिने पदार्थको प्रवेशले परिवेश दूषित हुँदछ। आधुनिक सभ्यताको विकास एवं जीवनधारणको मानदण्ड उच्चमान विशिष्ट पार्नको निम्ति सृजना गरिएका विभिन्न सुविधाहरूले गर्दा फैलिएको छ व्यापक परिमाणको आवर्जना। यी आवर्जनाले वायु, पानी र माटोलाई वर्षपछि वर्ष प्रदूषित पारोकोले मान्छे, जीवजन्तु तथा रुख वृक्षको अविरत

मानिस जीवजन्तु तथा रुखपात आदिको क्षति गर्न सक्ने परिवेशको अवाञ्छनीय परिवर्तनलाई नै साधारणत प्रदूषण भनिन्छ। वायुमण्डल, पानी र माटोमा हुनुपर्ने उपादानहरूको परिमाण धेरथोर भएमा अथवा नचाहिने पदार्थको प्रवेशले परिवेश दूषित हुँदछ। आधुनिक सभ्यताको विकास एवं जीवनधारणको मानदण्ड उच्चमान विशिष्ट पार्नको निम्ति सृजना गरिएका विभिन्न सुविधाहरूले गर्दा फैलिएको छ व्यापक परिमाणको आवर्जना। यी आवर्जनाले वायु, पानी र माटोलाई वर्षपछि वर्ष प्रदूषित पारोकोले मान्छे, जीवजन्तु तथा रुख वृक्षको अविरत स्थिति विरुद्ध विपदको घन्टी बजेको प्रतीत हुन्छ। शब्द प्रदूषणद्वारा अतिपात होहल्ला, विकट शब्द, विरक्तिलाग्दो परिवेश आदिलाई नै बुझाउँछ। शब्दको प्राबल्य हार्टज एककद्वारा तौलिन्छ। शब्दको प्राबल्य 16 हार्टज र त्योभन्दा अधिक भयो भने मान्छेले कानले सुन्छन् र शब्दको प्राबल्य 20,000 हार्टज भन्दा धेर भयो भने विकट रूपले कानमा पर्दछ। जुन शब्द सुन्न राम्रो लाग्दैन र जुन शब्दको प्राबल्य अधिक हुन्छ त्यस्ता शब्दहरू लामो अवधिसम्म चलिरह्यो भने शब्द प्रदूषणको सृजना हुन्छ। बोमा बारुद, पटका आदिको भयङ्कर शब्द थोरै समयको लागि सुन्नु परे तापनि शब्द प्रदूषण हुन्छ। यहाँसम्म कि सुन्न राम्रो लाग्ने सङ्गीत नै भए पनि एकाधिक समयसम्म बजिरहेमा शब्द प्रदूषण हुँदछ। शब्दको मात्रा डेसिबेल एककद्वारा नाप्न सकिन्छ। शब्द प्रदूषण घरभित्र अथवा बाहिर हुन सक्छ। शब्द प्रदूषणका स्रोतहरू धेरै नै छन्। त्यसमध्ये प्रमुख स्रोतहरू हुन्, 1 यानवाहन, हवाई जहाज र रेलगाडी आदिको चलाचल, 2 उद्योग, कल कारखाना आदिका यन्त्रादिबाट निस्किएका शब्दहरू, 3 आमोद प्रमोदका लागि व्यवहार गरिने वाद्ययन्त्रका शब्द, जनसङ्ख्याको द्रुत वृद्धि, सहरीकरण, आधुनिक जीवन निर्वाहसँग जडित विविध कार्यकलाप, स्थलपथ तथा आकाशमार्गमा चलाचल गर्ने यानवाहन, रेलगाडी, हवाई जहाज आदिको सङ्ख्या अभूतपूर्व वृद्धि हुनाले कोलाहलको मात्रा अघिको भन्दा धेरै नै वृद्धि भएको छ। सहर अञ्चलमा यानवाहनबाट भएको शब्द प्रदूषण आज एक ठूलो समस्याको रूपमा खडा भएको छ। नगर सहरको परिकल्पना गर्दा यानवाहनका अड्डा, प्रमुख बजार र आवासिक अञ्चलका बीचमा रहनुपर्ने शब्द प्रतिरोधी खुल्ला अञ्चल नभएकोले भारतवर्षका प्राय जसो नगर सहरहरू शब्द प्रदूषणको चपेटमा परेका छन्। रेल स्टेसन तथा रेल लाइनका समीपमा बसोबासो गर्ने मानिसहरू वर्धित रेलगाडीको चलाचलले अधिक शब्द प्रदूषणको सामना गर्नु परेको छ। विमान कोठहरूका नजिकमा हवाई जहाज चढ्दा र उतर्दा भएको विकट शब्दले उक्त क्षेत्रहरूमा बसोबासो गर्ने मानिसहरू सधैँ नै शब्द प्रदूषणको सम्मुखीन हुनु परेको हुन्छ। विभिन्न उद्योग, कल कारखानाका यन्त्र आदिबाट निष्कासित शब्द पनि प्रदूषणका लागि जिम्मेवार छ। आवासिक ठाउँहरूमा कुकुरको भुकाई, मोटर गाडीमा प्रयोग गरिएका निरापत्ता एलार्म, रेडियो, टेलिभिजन, म्युजिक सिस्टम आदिबाट निर्गत भएको अति उच्च आवाजका गाना बजाना, गृह निर्माण गर्दा भएको शब्द, हल्ला, गाली, हाई झगडा आदिबाट पनि कोलाहल परिवेशको सृजना हुन्छ र त्यसबाट भएको शब्द प्रदूषण सजिलै महसुस गर्दछौँ। शब्द प्रदूषणको प्रभाव कानको छेउमा हठात विकट शब्द भयो भने केही समयका लागि हाम्रो श्रवण शक्ति हराउँछ। अपेक्षाकृत कम प्राबल्यका शब्द पनि धेरै समयका निम्ति कानमा परिरह्यो भने अस्थायी रूपमा श्रवण शक्ति हराउन सक्छ। कल कारखानाको कोलाहल परिवेशमा धेरै समयसम्म काम गर्नेहरू त्यस परिवेशबाट निस्किएर आए पनि धेरै समयसम्म केही पनि नसुन्ने हुन्छन् र त्यही क्रम धेरै दिनसम्म चलिरहेमा कुनै व्यक्तिको श्रवण शक्ति स्थायी रूपले विकल हुन्छ र चिकित्साद्वारा पनि राम्रो हुँदैन। त्यसैले शब्द प्रदूषणलाई एक परिवेश केन्द्रित समस्या भनिन्छ। कल कारखाना तथा अधिक प्राबल्य शब्द भएको परिवेशमा काम गर्नेहरूले कानमा प्लाग लगाउनु अनिवार्य छ। त्यो लाउनाले कानमा पर्ने शब्दको डेसिबेल सहन सकिने

0: सकिन्छ। शब्द प्रदूषणबाट प्रत्यक्ष रूपमा भन्दा पनि परोक्ष रूपमा अधिक क्षति हुन्छ। उदाहरणस्वरूप, मात्राधिक शब्दको परिवेशमा मानिसको सोच्न सक्ने क्षमता ह्रास हुन्छ, व्यवहार रुखा हुन्छ र सहकर्मीसँगको असहिष्णु व्यवहारले काम गर्ने परिवेश कलुषित हुनको साथै अन्य मनस्कले गर्दा दुर्घटना समेत हुन सक्छन्। कोलाहलबाट मानिसको निद्राहानि, श्रवण क्षमता कम्ती हुने, उत्तेजना वृद्धि हुने, उच्च रक्तचाप आदि जस्ता समस्याको सृजना हुनाले मानिसको साधारण स्वास्थ्यको समेत क्षति हुँदछ। त्यसरी नै कोलाहलपूर्ण अञ्चलमा भएको सम्पत्ति आदिको मूल्य अपेक्षाकृत कम्ती हुन्छ। शब्द प्रदूषणले मानसिक स्वास्थ्यको व्यापक हानि गर्नुको साथै आत्महत्याको प्रवणता, छेउछिमेकीसँग झगडा गर्ने प्रवृत्ति आदिको वृद्धि गराउनाले सामाजिक अशान्ति बढ्दछ। 40 डेसिबेलभन्दा अधिक शब्दभित्रको परिवेशमा काम गर्ने मानिसहरूको श्रवण शक्ति स्थायी रूपले क्षति हुन्छ र त्यस्ता मानिस छिट्टै नै कान नसुन्ने हुन्छन्। शब्द प्रदूषणले टाउको दुख्ने, सर्दी लाग्ने, रक्तचापको परिवर्तन हुने, हृदपिण्डको अस्वाभाविक स्पन्दन बढ्ने, बदहजमी तथा अन्यान्य धेरै नराम्रा लक्षणको सृजना गर्न सक्छ भनी गवेषकहरूले मन्तव्य गरेका छन्। शब्द प्रदूषण नियन्त्रण। शब्द प्रदूषण नियन्त्रणका लागि अधिक शब्द भएका अञ्चल र कम शब्द भएका अञ्चलहरूलाई छुट्याई दुवै थरीका अञ्चलबीचको व्यवधान पर्याप्त मात्रामा राख्नुपर्दछ। त्यसको निम्ति मास्टर प्लान अथवा जोनिङ प्लान आदि गरी कार्यान्वयन गर्नु नितान्त प्रयोजन हुन्छ। उत्पत्ति स्थलमै शब्द प्रदूषण नियन्त्रण गर्ने व्यवस्था गर्नुपर्दछ। जस्तै यानवाहन अथवा कल पूर्जा आदि उन्नतमान डिजाइनका बनाउनु र त्यसको नियमित मरम्मत गर्नुको साथै उपयुक्त प्रशिक्षण प्राप्त चालकद्वारा चलाएमा धेरै हदसम्म शब्द प्रदूषण नियन्त्रण गर्न सकिन्छ। उत्पत्ति स्थलबाट शब्दको विस्तार रोक्नको निम्ति शब्द प्रतिरोधी देवाल निर्माण गर्नु, पर्याप्त मात्रामा वृक्षारोपण गरी ग्रिन बेल्ट तयार पार्नले शब्दको प्राबल्य घट्नुको साथै परिवेश पनि सन्तुलित हुन्छ। मूल सडकको दुवै छेउमा वृक्षारोपण गर्नाले पनि शब्द प्रदूषणबाट छुटकारा पाइन्छ। भारत सरकारले शब्द प्रदूषण नियन्त्रणको निम्ति नोइज पल्युसन रेगुलेसन एन्ड कन्ट्रोल रुल्स 2000 बलवत गरी शब्द नियन्त्रण गर्नको निम्ति कतिपय नियम निर्धारित गरिदिएको छ। सरकारले निर्धारण गरेको नियमादि पालन गर्नाले शब्द प्रदूषण नियन्त्रित परिवेश पार्न सकिन्छ। तसर्थ उक्त ऐन अन्तर्गत नियम पालन गरी परिवेशलाई स्वस्थ राख्नु हामी सबैको परम कर्तव्य एवं दायित्व हो। अस्तु।
1: श्रोताहरूले दिन्दल सुनिदिएको अन्तर्वार्ताको कार्यक्रम र कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ हजुरहरूलाई मनोरञ्जन गराउँदै गीतका कोसेली अनस्त पहिलो गीत सिकार्नुहोस्। रामकृष्ण ढकालको कण्ठमा यो गीत